सजण आ जेको सजणन जो बि सजण आ ओ जेको सजणन जो बि सजण आ ओ सोणो सजणन जो बि सजण आ हे मुझो मुर